0: तारे मदा दिवारो चराग यद्यां कमु सबादी करनू नकर अमुन वाले अंत फंक चारनू माम चारनू कदाल बासीना बबाय बन्याओ ये एक बार कर दिए सीना पांचों नोकल ना लोगों बोलो माम चारनू कर माम चारनू बादे कदाल बासीना बबाय बन्याओ ये एक बार कर दिए सीना सुचि आदम نوات القرآن فدار منان فساك بانا فدار منان لبن در كانن ينا كذيق بامبا سجين مويساني كي يدلون العاكو عبد الله نور مويبون كامل با مستباي بور كامل با مويزار لون كمال با بيا مناك مستبا كمال بامبا نجيرنو بابا ما يدشي kedar manaro suk ada jurom lam di bana baba mayi di se kedar manam suk ada jurom lam di bawan kerat lekan bila mulit bayam kuam jajin bawam jajin jabay na yayam kerat angin lak bila mulit bayam cakal jin bawam jajin tarik maaf kerat angin bila mulit bayam شام جن بكال تاريخ باب
1: الرعي وصلى الله تعالى على سيدنا محمد وعلى آله وسلم وخير قدير وسلم تسليما من لما إذا ما جي يتفل Sering kapal di itu lagi, lebih mam jarah, susah nak semaknya kan mahu tak lebih am, itu jadi kerem semak. Kedara jadi Rasulullah. Karena musan tu sok najara, firman umai lihat nu tempidara. Karena musan tu sok najara. Nirmal umayli takhnu tamtida Bulen matangamli, bulen matangal Bulen nakhandakun, kilen ditangal
0: Karawdulan usantu zokhna jara Nirmal umayli takhnu tamtida Bulen matangamla, bulen matangal Bulan nak hendak hunkili hendi tanggal, jalan tulen tu bisa ni nopo, aja ni kol mau bisa ni bopo, jadi ane jen badan ni kol jatahen, mam jaro amel pun amel ya pun, tau na bawal tau na kajor anjamur, bawal anggan kumar alat dog jamur. Walau hilal wadi di jengsel walau